0: इस वक्त आपने रेडियो अमन FM 88.4 बटग्राम की इस्लामी नशरियात सुनी।
1: दावख्तासुद अमन रेडियो FM 88.4 बटग्राम इस्लामी नशरियात फौरी दली।
2: प्रोग्राम दिन आउ दुनिया जब के तासुता दरकवलेशी द दिन पोहा
3: النار يعرضون عليها غدوا وعشيا ده قبر عذاب او راحتنا ده قران او ده احاديثنا او ده دلائل عقليه او نقليه ثابت دي
2: ده اخلاقيات درس
3: یو انسان منی دي تمام نور انسانانو حقوق لازم او ضروری دي دی بدا حقوق بلا رنگ نسل مذهب ذات پات پورا کی
2: دو سماجی معاشی